यो आकाशवाणी गुवाहाटी हो। अब सन्तोष नेहरबाट समाचार सुन्नुहोस्। असममा बाढीको अवस्था अझै पनि चिन्तनीय बनिरहेको छ। राज्यका 12 जिल्लाका 856 गाउँ अहिले पनि डुबानमा छन्। यस बाढीमा उपरी असमको शिवसागर, सराइदेऊ र जोरहाट जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। यस बाढीमा 7,51,000 भन्दा बढी मानिसहरू प्रभावित भएका छन् भने हिजोको दिन 14 जनाको मृत्यु पनि भएको छ, जसमा शिवसागरका 6 जना, सराइदेऊका 7 र जोरहाटका 1 जना व्यक्ति सामेल छन्। यसको साथै हालको बाढीमा अहिलेसम्म मृत्यु हुनेको संख्या बढेर 61 जना पुगिसकेको छ। असम राज्य आपदा व्यवस्थापना प्राधिकरणको अनुसार हालको बाढीमा 56,606 हेक्टरभन्दा बढी कृषि जमिन डुबानमा परेको छ। बाढी पीडितहरूका लागि स्थापना गरिएका आश्रय स्थलहरूमा 1,25,000 भन्दा बढी मानिसहरूले आश्रय लिइरहेका छन्। यता उपरी असमबाट बग्ने दिखौ, दिसाङ र धनसिरी लगायतका महत्त्वपूर्ण नदीहरू खतराको तहभन्दा माथि बगिरहेका छन्, जसले बाढीको अवस्थालाई अझ चिन्तनीय बनाएको छ। उता पानीको सतह बढ्दै गएको कारण निप्कोले दयाङ जलविद्युत परियोजनाको 4 स्लिप वे गेट खोल्नु परेको छ। हाल उक्त गेटबाट प्रति सेकेन्ड लगभग 2,11,000 लिटर पानी निष्कासन भइरहेको छ। पानी छोडिएपछि गोलाघाट र बोकाखाट उपडिभिजनका धेरै नदीहरूमा पानीको सतह बढेको छ। यता बाढी प्रभावित क्षेत्रहरूमा उद्धार र राहत कार्य पनि जारी छ। आपद प्रतिक्रिया बल, जिल्ला प्रशासन, अग्नि तथा आपतकालीन सेवा बल, एसडिआरएफ, प्रहरी र स्थानीयहरूले उद्धार कार्यमा सहयोग पुर्याइरहेका छन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले भन्नुभएको छ कि प्रशासनले अझै पनि नाजिरा निर्वाचन क्षेत्रका 30% र शिवसागर निर्वाचन क्षेत्रका 20% मानिसहरूसँग सम्पर्क स्थापित गर्न सकेको छैन, यद्यपि सराइदेऊ जिल्लामा 100% राहत सामग्री वितरण गरिएको छ। मुख्यमन्त्रीले हिजो दिसपुरको लोकसेवा भवनमा पत्रकार सम्मेलनमा यो कुरा बताउनुभयो। बाढीले सराइदेऊ जिल्लाको 3 राजस्व क्षेत्रका 152 गाउँका 133,159 जनालाई असर पारेको छ भने शिवसागर जिल्लाको 5 राजस्व क्षेत्रका 333 गाउँका 5,30,000 मानिसहरू प्रभावित भएको कुरा मुख्यमन्त्रीले बताउनुभयो। डाक्टर शर्माले जनतालाई आफ्नो क्षमताअनुसार मुख्यमन्त्री राहत कोषमा दान गर्न आग्रह गर्नुभयो। उहाँले करुणा, सहयोग र एकताको बलले यो विपत्ति पार गर्न सकिन्छ भन्ने आशा व्यक्त गर्नुभएको छ। केन्द्र सरकार असमका बाढी प्रभावित जनताको साथमा उभिन प्रतिबद्ध छ। केन्द्रीय बन्दरगाह, ढुवानी तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले हिजो एक संवाद भेलामा यो कुरा प्रकाश गर्नुभयो। केन्द्रीय मन्त्री परिषदको बैठकले असमको बाढीको अवस्थाबारे छुट्टा छुट्टै र विस्तृत रूपमा छलफल गरिसकेको उहाँले बताउनुभयो। साथै केन्द्रीय मन्त्रीले बाढीको अवस्थाको मूल्याङ्कन गर्न केन्द्र सरकारको प्रतिनिधिमण्डलले चाँडै असमको भ्रमण गर्ने कुराको जानकारी दिनु लगायत बाढी पीडित परिवारहरूप्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभयो। 2014 गत 16 जुलाईसम्मको 13 वर्षको लामो समयमा राज्यमा बाढी, आँधीबेहोरी र चट्याङबाट 1,567 जनाले ज्यान गुमाएका छन्। राजस्व तथा आपदा व्यवस्थापना मन्त्री केशव महन्तले हिजो विधानसभामा यो जानकारी दिनुभयो। उहाँले आपदको समयमा मृत्यु भएका मृतकका परिवारलाई विभागमा प्रति व्यक्ति 4,00,000 रुपियाँ आर्थिक सहायता प्रदान गर्ने व्यवस्था रहेको र यस वर्षदेखि आर्थिक सहायताको रकम बढाएर 5,00,000 रुपियाँ गरिएको कुरा पनि सदनलाई जानकारी गराउनुभयो। मन्त्रीले 2026-27 आर्थिक वर्षको सुरुमा राज्य आपदा प्रतिक्रिया कोष अन्तर्गत सरकारको हातमा वर्तमान लगभग 1,600 करोड रुपियाँ रहेको जानकारी सदनलाई गराउनुभयो। खेल समाचार। भारत र जिम्बाब्वे बीचको 3 T20 क्रिकेट श्रृङ्खलाको 2 खेल आज हरारेमा खेलिनेछ। खेल दिउँसोको 4:30 बजे सुरु हुनेछ। भारत हाल श्रृङ्खलामा 1-0 अगाडि रहेको छ। हिजो सोही मैदानमा भएको श्रृङ्खलाको पहिलो खेलमा भारतले जिम्बाब्वेलाई 7 विकेटले पराजित गरेको थियो। वैभव सूर्यवंशीको प्रभावशाली

शतकको मद्दतले भारतले 13 ओभर र 2 बलमा 126 रनको लक्ष्य सजिलै पूरा गरेको थियो। यसअघि जिम्बाब्वेले पहिले ब्याटिङ गर्ने निम्तो पाएको थियो र निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 125 रन जोडेको थियो। श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हरारेमै खेलिनेछ। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

आकाशवाणी गुवाहाटीको महाबाउबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एफको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज साउन महिनाको 9 गते शनिबार औ शुक्ल पक्षको एकादशी तिथि हो र समय यस बेला अपराह्नको 3:21:25 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्राउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ साहित्यिक कार्यक्रम। यस अन्तर्गत सुनाइरहेका छौँ यो कथा, शीर्षक रहेको छ बाटो। कथाकार हुनुहुन्छ दिलीप आचार्य र यो कथा पाठ गरेर सुनाउँदैछु म सन्तोष नेवार। संसार परिवर्तनशील छ। परिवर्तनशील संसारमा बसोबास गर्दै आएका मानिसहरूको जीवन परिक्रमा पनि विचित्रको छ। कोहीसँग कसैको समानता छैन। समयको परिक्रमामा सबैले आफ्नो जीवन अतिवाहित गर्दै आएका छन्। मानिसको जीवन उताव चढावको बीचमा अघि बढ्दै गएको देखिन्छ। 90 दशकको महामारीको समयमा आफ्नो श्रीमान गुमाएकी बस्नेतनी साइनीले आफ्ना 2 छोरा रमेश र दीपकलाई दिन हाजिरा गरेर होस् अथवा बारीका तिहुन तरकारी बेचेर होस् जसै तसै हुर्काएकी छन्। ठुलो छोरो स्कुल जाँदै थियो भने सानो छोरो पनि आफ्नो दाई रमेशसँग साथ लागेर जाने गर्न थाल्यो। दुवै छोरा स्कुल जान थाल्दा बस्नेतनी साइनीलाई दिन हाजिरा होस् अथवा तिहुन तरकारी बेचेर घर चलाउन हम्मे हम्मे पढ्न थाल्यो र ऊ 2 छोरालाई भने जस्तो रहरले स्कुल पठाउन असक्षम हुन थालिन्। तर पनि आफ्नो जोस र जाँगर भन्ने उनले हराएकी थिइनन्। दिनक्रम अघि बढ्दै जान लाग्यो। 2 भाइ छोरा रमेश र दीपक पनि स्कुल जाँदैछन्। सबै साथीहरू स्कुल आउँदा दिउँसो विश्रामको समयमा खानाका लागि लगेका साथीहरूले आफ्नो आफ्नो टिफिन बक्स र हात खर्च समेत लिएर आउने गर्दछन्। तर गरिबको व्यवस्थाले सताएका 2 भाइ रमेश र दीपकका लागि भने त्यो कहिल्यै जुरेन। स्कुलको मध्यान्तरको समयमा साथीहरू टिफिन बक्सबाट भिन्न थरीका खानेकुराहरू खानमा व्यस्त रहँदा रमेश र दीपक भने स्कुल परिसरमा भएको पिपलको ओझेलमा बसेर टिफिनको खाद्यान्न खाने साथीहरूका मुखमा हेर्दै साथीहरूसँगै त्यसरी नै बसेर टिफिन खाने रहर र इच्छा मनमै खुम्च्याई मनलाई शान्त पार्नु बाहेक अर्को उपाय थिएन। कहिलेकाहीँ सानो भाइ दीपकले साथीहरूले खाएको टिफिनपट्टि धेरै नै टुलुटुलु हेरिरहेको देख्दा दाजु रमेशले भाइको मन बहल्याउन भाइलाई बुई पिपलको रुखोमुनि लान्थ्यो र आफू हात्ती हुँदै भाइलाई आफ्नो पिठ्यूमा बोकेर हात्ती घोडा खेल खेल्दथ्यो। अनि भाइ दीपक पनि खेल्न पाउँदा सबै कुरा भुलेर मदमत्त हुन्थ्यो। दीपक साह्रै सानो अबोध शिशु हुनाले गर्दा स्कुलमा दाजु रमेशलाई बेला बेला अरूले खाएको टिफिन देखेर ऊ पनि खाने जित नगर्ने त होइन। यसरी नै सधैँ अरूले खाएको समय आफू भने खेलेर बिताएको अनुभव गर्दै रमेशलाई दीपकले कहिलेकाहीँ प्रश्न गर्थ्यो। दाई, रामे, रश्मि, गोपाल, प्रतीक्षाहरू जस्तै यो लेजरको समयमा के थोक खान्छन्? हामी चाहिँ किन नखाएर यहाँ खेलेर बिताउँछौँ? दीपक अबोध बालक, उसलाई आफ्नो गरिबीबारे केही थाहा छैन। तर रमेश

भने अलिक ठुलो हुनाले आफ्नो आर्थिक स्थिति र आमाको कमाइअनुसार आफूले चल्नुपर्ने कुरा उसलाई राम्ररी थाहा थियो। उसले भाइको इच्छालाई अवश्य पनि पूर्ति गराउने बाचा गर्दै एक दिन रमेशले आफ्नो खुत्रुके फोरियो र पसलबाट भिन्न थरीका खानेकुराहरू किनेर साथीहरूले खाएझै तृप्तताले दुवै भाइ मिलेर खान्छन्। टिफिन खाएर दुई भाइ स्कुलपछि सक्दा नसक्दा स्कुलमा भने हुलस्थुल हुन्छ, प्रमोद मास्टरकी छोरीको बेगबाट 20 रुपियाँ हरायो भनेर। खुल्दुली गर्दै जाँदा कुरो निस्कियो रमेशले पनि दोकानमा 20 रुपियाँको खानेकुरा किनेर खाए थियो भनेर। चितुवा पनि कराउनु, बाख्रो पनि हराउनु, सबैले गरिबको पट्टि नै औँला ठड्याउँदा स्कुल शिक्षकले पनि गरिबलाई नै दोषी ठहराए र शास्ति दिन्थे। आफू दोषी होइन भन्दा पनि कसैले मानेनन्। गरिबले आज उसलाई एक्लो बृहस्पति बनायो। यो खबर स्कुलबाट गएर बस्ने ती साइलीको कानमा बज्रिन्छ। ऊ रिसले चुरमुरिँदै छेउमा भएको भाटो एउटा टिपेर रन्थनिँदै स्कुल पुग्छिन् र आफ्नो अन्तर रुवाउँदै त्यो भाटोले आँखा चिम्लेर छोरालाई कुट्न थाल्छिन्। त सँगारे यति सानैमा चोर्न सिक्ने ला तँलाई ला भन्दै एकहोरो कुट्न थाल्छिन्। आफ्नो आमाको हातको कहिले कुटाइ नखाएको रमेश भने आमा नकुट्नु, सरहरूले पनि कुट्नुभयो, तपाईँ पनि कुट्नुहुन्छ, मैले पैसा चोरेको होइन आमा, म निर्दोष छु, मलाई नकुट्नु न आमा भन्दै बारम्बार आफ्नै आमासँग रुँदै बिलाप गर्छ। तर आमाको क्रोध शान्त नभएको देख्दा र कुटाइको चोट खप्न नसकेर रुँदै रुँदै रमेश त्यहाँबाट भाग्छ। कुटाइको चोटमा रन्थनिँदै हिँडेको रमेश बेलुकी पख त घर आउँछ भन्दै आमा र भाइ दीपकले बाटो हेरेर कुरे, तर रमेशको भने कतै घर फर्किने चालचुल थिएन। छोरो खोज्दै बस्ने ती साईले गाउँघर इष्टमित्र रमेशका साथी सङ्गीको सबैसँग गएर खबर गर्छिन्। तर रमेशको भने कतै खबर छैन। ऊ पुनः घरैमा कतै कुना कोप्चा अथवा खाल्टामा डरले लुकेको छ कि भन्दै खोजी गर्छिन्, तर रमेश भने भेटिँदैन। यता सधैँ दाजुसँग जिस्किएर खेलिबस्ने भाइ दीपक भने बेलुकी दाजुलाई घरमा नभेट्दा त्यसै निस्ताउँछ। ऊ आमाको दिउँसोको त्यो डरलाग्दो रूप सम्झँदै आमादेखि पनि टाढा टाढा सर्दै दाई दाई भन्दै डाको छोडेर रुन थाल्छ। त्यो देखेर बस्ने त्यो साइलीको मुटु चिरिएर आउँछ। ऊ सानो छोरालाई अँगालो हालेर डाको छोडी पश्चातापको रुवाई रुँदै भन्न लाग्छिन्, बाबु म जान्दछु त दोषी थिइनस्, तर पनि अरूले त त माथि लगाएको अपवाद मैले खप्न नसकेर तँलाई उचित शिक्षा दिन मात्र खोजेको हो, तर तैँले यो के गरिस् बाबु, त कहाँ गइस्, मलाई तँलाई किन कुटेछु नि, अब म तँलाई कहिले पनि कुट्थिनँ बाबु, त घर आइज आइज घर आइज। तर रमेशको कुनै पत्तो थिएन। त्यो रात भोकै दिर्खै नसुतिकन बित्यो बस्नेत साइलीको। बिहान भयो, छोरा घर आएन। यता बिहान स्कुल जाने केटाकेटीका मुखामा भने हिजो हराएको रामे मास्टर कि छोरीको 20 रुपियाँ बेगैमा भेटे अरे भन्ने खबर सुनेपछि त झन् भक्कान फुटेर रुन थाल्छे। त्यसरी नै दिन दिनपछि रात महिना वर्ष गर्दै निकै वर्ष बित्यो, तर रमेश भने पुनः घर फर्किएन। अब त सानो छोरो दीपक पनि निकै ठुलो भयो। बस्नेतीले दीपकलाई हेरेर नै रमेशलाई भुल्दै जान बाध्य भइन्। रमेशको यादले बिस्तारै बिस्तारै उनको मन पातलिँदै गयो। आज बिहान बिहानै बस्ने त्यो साइलीको घर अघिको बाटोमा आएर एउटा काउडी कराउँदैछ। धेरै बेरसम्म कडाउनाले बस्ने त्यो साइलीले वाक्क भएर उहीँ रमेशलाई कुटेको भाटोले त्यो काउडीलाई भनेर झट्टाएर हान्दाखेरि त्यहाँ तगारमा अघि एउटा चिटिक्क परेको रातो गाडी आएर उभिनु र त्यो गाडीको अगाडि गएर त्यो झट्टारो बज्रिन्छ। बस्ने त्यो साइली डरले छेउमा माग्दै त्यो गाडी छेउमा आउँछिन्। गाडीबाट एक सुन्दर अपरिचित युवक गाडीको दैलो खोल्दै ओर्लिन्छ र त्यो भाटो टिपेर भाटोलाई मजाले हेर्दछ। बस्ने त्यो साइलीले आगन्तुक अपरिचित युवकसँग माफी पाउँ है बाबु भन्दै त्यो भाटो फिर्ता माग्छिन्। तर त्यो युवकले उल्टै बस्ने त्यो साइलीलाई भन्छ, आमा क्षमा मागेर आफू नहोचिनुहोस्, तपाईँको भाटोले मेरो केही बिगार गरेको छैन नि, तर आमा यो भाटोमा त्यस्तो के गुण छ र यो नाते भाटोलाई किन तपाईँ फिर्ता माग्दै हुनुहुन्छ भन्दै युवकले प्रश्न गर्यो। आमै भावुक भएर भन्न थाल्छिन्, बाबु यो भाटोमा मेरो प्यारो छोराको अनुहार छ, यही भाटोले नै मेरो प्राणभन्दा पनि प्यारो छोरालाई मबाट छिनेर बिछोड गराएको छ, त्यस दिन यो भाटो नभएको थियो भने आज मेरो प्यारो छोरो मेरो सामुन्ने तिमी जत्रै भएर मलाई आमा भन्दै बोलाउँथ्यो होला, आज पनि म यही भाटो हेरेर नै उसलाई सम्झने गर्छु। यसो भन्दै बस्ने त्यो साइलीका आँखाबाट आँसुका धारा बग्छन्। आमा, अचानक त्यो युवकका मुखबाट आवाज निस्किन्छ। बस्ने त्यो साइलीले त्यो युवकलाई मुखमा हेर्दै भन्छन्, फेरि भन

0: त बाबु तिमीले के भन्यो अरे? युवकले पुनः भन्छ, आमा। हो, यसरी नै उसले मलाई आमा भन्दथ्यो। तर मेरो एउटा सानो भुलले गर्दा आज म पुत्र स्नेहबाट वञ्चित भएर बस्नु परेको छ बाबु, भन्दै पुनः रुन थाल्छन्। युवकले बस्नेतनी साइलीका आँखाबाट खसेका आँसुका धारा पुछिदिँदै भन्छ, नरुनुहोस् आमा, अब तपाईँले यो भाटालाई हेरेर छोराको अतीत सम्झेर आफ्नो चित्त दुखाउनु पर्दैन। यही भाटोले नै आज तपाईँको छोरालाई मान्छे बनाएर तपाईँको सामुन्ने खडा गरेको छ। बस्नेतनी साइलीले कुरा नबुझेर युवकपट्टि टुलुटुलु हेर्छिन्। भाइ दीपकले भने उसलाई चिन्दै दाई भन्दै अँगाल्दा बस्नेतनी साइली खुसीले गदगद हुने हुन्छन्। रमेशले आफ्नी आमाको गोडा दुख्दै, आमा, म तपाईँको छोरा रमेश हुँ, भन्दछ। आफ्नो मुटुको धड्कनलाई चिनेर बस्नेतनी साईले माया गर्दा गर्दै रुन थाल्छिन्। श्रोताहरूले दिन्जल सुन्नुभयो। साहित्यिक कार्यक्रम अन्तर्गत लघुकथा शीर्षक रहेको थियो भाटो। यो लघुकथा हामीलाई लेखेर पठाउनु भएको थियो दिलीपाचार्यले, र यो कथाको आज यो पहिलो प्रसारण थियो। कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ साहित्यिक कार्यक्रम अन्तर्गत सुनाइरहेको छौँ टेकनाथ सुवेदीका स्वरचित केही कविता वाचन।
1: कविताको शीर्षक छ म बाँच्न दिन्छु। अन्तरबाट उब्जिएका अथा शब्दहरू तिमीलाई समर्पित छ। कोमल सुमसुम्य हटले मेरो छेउ छन्, उभिएका छन् दुवै हात शुभकामनाका तिमीलाई। तिमी उदाएको झुल्के घाम हो अनि अस्ताएको रातो आभा हो। तिमी टिलपिलिएका छौ, किरण छरेर बास्न हाल्दै मगमगाएका छौ। साहित्यको भण्डार भरि चुल्लिएका छौ। तिम्रो सुमधुर कृतिका बासनाहरू हो चुल्लिएका छन्, कृतिहरू पोखिँदैछन् ढिकुटीबाट। म भने अजुली थाप्छु, थापिरहन्छु, चुहुन्छ मेरो हातभरि। तिमी बाँच, बेसरी बाँच, देवकोटा देवकोटैको मुनामदन भएर बाँच, सुधा भएर बाँच। म बाँच्न दिन्छु अनि म हाँस्न दिन्छु। कविताको शीर्षक छ मैले तिम्रो के बिराएँ। मैले तिम्रो के बिराएँ, तिम्रो मन मासी त दिइन। ढकमक्क फुलेको फुलबारीमा काँडा बिच फुलहरू चुडिन। रिसाएका छन् फुलहरू मसित, मैले तिम्रो के बिराएँ। अस्ताएको घामसित उज्यालो पैँचो मागिन। रातो भएर टिलपिलिएको आभा मैले जिउभरि बेसमारी दलिन। भुइँभरि म पोखिन खोजिन, मैले तिम्रो के बिराएँ। घोप्टिएको तिम्रो त्यो जिज्ञासा उठाउन खोजिन। छुँदाखेरि बात लाग्छ र उत्कण्ठा झेक्न खोजिन। कोपिलो लागेको अवदमित इच्छा तिम्रो काख राख्न खोजिन, मैले तिम्रो के बिराएँ। तुलबुलिएको तिम्रो त्यो मन मेरा आँखा आँखामा पोखिन। तिम्रा आँखाबाट झरेका हिप्नोटिजमका थोपाहरू थापिन। तिम्रो बठ्याइसित मित्रै लाउन सकिन। कविताको शीर्षक छ हुरी आउँछ। हुरी आउँछ अनि जान्छ, त्यो उसको बाटो हो। हल्लाउँछ मचिन्छ तर पनि अडिग हुन्छ ऊ। बार्दलीमा उभिएर समयको धरोहराभित्र पस्छ। समय विस्फारित हुन्छ, निमेषभर बादल पारी घोलिरहन्छ फुलबुट्टे आकाश। उसको वरिपरि छरिन्छन् कतिपय अज्ञात शब्दका फरियाहरू। फरियाहरू इत्रिन्छन् हुरीमाझ, शब्द शब्दको खोर बनिन्छ। खोरभरि च्याखे थाप्छ हुरीले, उताउलिएर हिँड्छ। ऊ भने अझसम्म उभिरहेको छ, मुटुबाट एउटा घाम उदाएको छ। जुन घामले पोल्छ हुरीलाई, आत्था आत्था हुने याम आएको छ। कविताको शीर्षक छ झ्याल ढोका। झ्याल ढोका बन्द छन्, चुहिएर घामको रश्मि पोखिएर भुइँभरि छरिएका छन्। ठेकीको बिर्को मनमा लगाएर

0: कति गुम्सिन्छन् रहरका द्वारहरू, घामको छाया नपसेदेखि जम्दैन दही मनपर्ने गरी। अस्ताएको घाम पनि टाढा हुँदा दुई हातले अगालो मार्ने रहर हुन्छ, पैँचो माग्नु पर्नेछ घामसित लुकाएको उज्यालोको स्निग्धता। कविताको शीर्षक छ धर्सिएका अनुहारमा। पोतिएर इन्द्रिणीका रङहरू तिम्रो अनुहारमा धर्सिएका छन्, उज्यालोको बिउ छरिएका छन्, बिस्कुन सुकाएका छन्, बिउको गराको कान्ला कान्लामा सरोवरी। फुलका थुँगाभरि केस्रिएका छन् रहर लाग्दा रङको ज्योति, ज्योतिभरि छरिएका उज्यालोका पाटा पाटाहरू, पाटाभरि कुदिएका छन् बेलुकी पखको सम्झना, सम्झनाले झोला भरिदिन्छ वेदनै वेदनालाई पन्चाएर उकुस मुकुस एउटा मायाको घडेरी बिउजेको हुन्छ। घडेरीभरि मायाले उत्ताप लिन्छ, माया सुरिन्छ, बुँदाहरू फैलिन्छ। मायाभरि कैयौँ सुरुबुरु नोस्टाल्जिक रेखाहरू अङ्कित हुन्छ, बादलभित्र छुपिएका रेखाहरू छुन खोज्छ मन चुने उद्गारहरू, उद्गारहरू रुमलिन्छ ज्योतिष्क भई रेखाङ्कित आकाशमा। कविताको शीर्षक छ सत्यताभित्र मोह। चिथोरेर सत्यताका पाटाहरू नङ्ग्राहरू गाडिसकेको छ, सियाले रोपेर सत्यताका मुटुहरू छिया छिया भइसकेको छ। धुजा धुजा परेको सत्यता कम्पित छ, तर्सिएको छ, तर्सिएको छ। सत्यता वारी डाँडा पारी डाँडा त्रासित भएको छ, सपनाहरूले बिथोलिएर हिँड्छ, हुरहुर्ती तमासले सपना खनिन्छ। कुनै सपना आफन्त होइनन्, जलाएर खाक पार्छ पीडाले सत्यता चित्कार गर्छ। सत्यतालाई मै खान्छु म, सत्यतालाई भिरेर हिँड्छु म, बाटै बाट हिँड्न सक्छु म, सत्यतै सत्यताभित्र बाँचिदिन चाहन्छु म। कविताको शीर्षक छ फोरेर स्मृतिका। फोरेर स्मृतिका डल्लाहरू विस्मृति नै विस्मृतिको धुलो निस्किन्छ, सोरेर धुलो छर्न सकिन्छ भने धुलोभित्रको कण कणमा स्मृति तौलिन सकिन्छ, लुकेको धुलोभित्रको कण नाप्न सकिन्छ, फिजाउन सकिन्छ। फिजाएर जाल स्मृतिको वरिपरि धेरै पुराना कुराहरूको सत्यता ठम्ब्याउन सकिन्छ। सागरका कण कण बुँदाहरू चिसिएका पनि हुन सक्छन्, जसरी तिर्खाउँछ पानी सत्यता त्यसरी नै तिर्खाएको हुन्छ। कविताको शीर्षक छ शब्दहरूको। शब्दहरूको पहाड फोरेर म जाँदैछु नयाँ दिगन्तको देश। विषालु काँडा उछिएका हुन सक्छन्, शब्द शब्दको पहिरो लड्न सक्छ, थिचेर कयौँ पहिरोले सत्यताको लास बन्न सक्छ। शब्द केवल समाधि हुन्, केही फरक पर्दैन, तिम्रो र मेरो सपना पुर्ने एक चम्किलो भेष हो। शब्दहरू ओह्राली लाग्छन्, पछि पछि हिँड्छ सभ्यता, खनेर स्मृतिका बाटोहरू ब्रह्मपुत्र झैँ बगी हिँड्छ।
1: श्रोताहरूले यतिन्जेल सुन्नुभयो टेकनाथ सुवेदीका स्वरचित केही कविता वाचन। श्रोताहरूलाई ज्ञात गर्न चाहन्छौँ कि यी जम्मै कविताहरूको आज यो पहिलो प्रसारण थियो। श्रोताबिन यी एउटा जानकारी गराउन चाहन्छौँ, बाढी एक विनाशकारी प्राकृतिक विपद हो। बाढी आउनु अघि, बाढीको समयमा र बाढी घटिसकेपछि उचित सावधानी अपनाउन सकेमा सम्भावित धनजनको क्षतिलाई धेरै हदसम्म घटाउन सकिन्छ। यस विषयमा लिनुपर्ने मुख्य सावधानीहरू: एक, बाढी आउनु अघि अर्थात् पूर्व तयारी, रेडियो, टेलिभिजन, मोबाइल अलर्ट र मौसम विभागको समाचार नियमित हेर्नु र सुन्ने, सुक्खा खानेकुरा, पिउने पानी, टर्च लाइट, पावर

बैंक, फर्स्ट एड किट, आवश्यक औषधि र कागजातहरू वाटरप्रुफ झोलामा सुरक्षित राख्ने, आफ्नो क्षेत्रमा बाढी आउँदा भाग्ने अल्को र सुरक्षित ठाउँ पहिल्यै पहिचान गरिराख्ने र घर छोड्नु अघि वा पानी पस्न थालेपछि विद्युतको साँचो अर्थात् मेन स्विच र ग्यास सिलिन्डर बन्द गर्ने। दुई, बाढी आइरहेको समयमा गर्नुपर्ने काम। होचो वा नदी किनारको क्षेत्र छाडेर तुरन्तै अग्लो ठाउँ वा पक्की घरको माथिल्लो तलातिर जाने। 6 इन्चको बग्दो पानीले पनि मानिसलाई लडाउन सक्छ, त्यसर्थ बहिरहेको पानीको पानीमा हिँड्ने वा पौडिने गल्ती नगर्ने, बाढी आएको बाटो वा ढल भरिएको सडकमा गाडी मोटरबाइक नहाल्ने र ढलेका विद्युतका पोल वा पानीमा डुबेका तारहरूमा करेन्ट लाग्ने खतरा हुने भएकाले टाढै रहने। 3, बाढी घटिसकेपछि लिनुपर्ने सावधानीहरू। बाढीपछि खानेपानीको स्रोत दूषित हुने भएकाले हैजा झालापखडा जस्ता महामारी फैलिन सक्छ, पानी राम्ररी उमालेर मात्र पिउने, बाढीको पानीले छोएका वा भिजिएका खानेकुराहरू फालिदिने, घर फर्किँदा सावधानी अपनाउने, जस्तै घरको पर्खाल वा छत कमजोर भएको हुनसक्छ त्यसैले राम्ररी जाँच गरेर मात्र भित्र पस्ने, आधिकारिक निकाय जस्तै प्रहरी, रेडक्रस, स्थानीय विपद व्यवस्थापना समितिको निर्देशन पालन गर्ने र अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने। याद राख्नुहोस्, विपदको समयमा आत्तिनुको सट्टा धैर्य र संयमता अपनाएर सुरक्षित उपायहरू पालन गर्नु नै बुद्धिमानी हुनेछ। श्रोताबिन, यही जानकारीको साथ सुनाइरहेको छौँ कार्यक्रमको यो अन्तिम कोसेली। मीरा राणाको कण्ठमा सुन्नुहोस् यो गीत।

श्रोताबिन मीरा राणाको यस गीतपछि नै आजका हाम्रा सम्पूर्ण कार्यक्रमहरू पनि यही टुङ्गाइरहेका छौँ। भोलि फेरि अपरान्नको 3:15 हुँदा हामी तपाईँहरू समक्ष हाम्रा कार्यक्रमहरूको साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।

लाके आकाश पनि गहती महाबाहु दोनमर्ली पिनिके भूमती अनि लसी इनुटपेना स्याङ डेङ दाम एक्लो नाङ पिनि इनुटपेना स्याङ डेङ अलोङ बारी रङ फार्पी पेन किलुन असन असन लुन अर्जु इक्लोङ पो ताङटे आफ्राङ सियालुन अर्जु सेनाङ आलु नलाम थेके आहुरले नाङ टाङ लोटे अर्जु सेनाङ इनुटपेना स्याङ डेङ लङ बारी रङ फार्पी पेन किलुन लबाङ सोलुन